0: everyone belongs. Many voices, one frequency on ACCC radio. What does belonging mean to you?
1: म सबैभन्दा बढी एक्लै हिड्न रुचाउने प्राणी हुँ, अर्थात् स्वयंकै सहयात्रा मन पराउने स्वभाव भएकोले एलिस स्विममा स्वयंसँग रमाउने मौका पाएँ। भिडबाट टाढा स्वयंलाई भेट्ने मौका पाएँ, अर्थात् एलिस स्प्रिङमा आउनु भनेको स्वयंलाई भेट्न आउनु जस्तै भयो। आई लभ माई ओन कम्पनी। When I first arrived here in Alice Spring, it felt like meeting myself. No crowd, no noise, just the quiet joy of solitude. To live here is to truly be yourself, a resident of your own place.

0: What do you do to help others feel they belong here?
1: म आफू जस्तै स्वभाव भएका साथीहरूसँग रमाउँछु र सायद जसरी मैले उनीहरूसँग हुँदा आफैसँग भएको अनुभूति गर्छु उनीहरूले पनि सायद त्यही अनुभूति गर्छन् होला। सँगैको कम्पनी नै त्यो अनुभूति हो। आई लभ स्पेन्डिङ टाइम विथ फ्रेन्ड्स हु थिङ्क लाइक मी। When I'm with them, I feel completely myself and I hope they feel the same way. Just being together makes us feel like we belong.

0: Pannu Rama, Baba Kasta Ninja.
1: Tak, peto dostanu. Tak, tak, sirguli. Sansele, nakale. This wapa, sirda kadele. Lora, kapar nante kapar. Sulki vitra wapa, romal bana. Hero bane, thulo sapna thay tere baba. Dili plan ma chai ke thulo plan. Nakal pani tur sathai utarne. सबैको प्यारो मान्छे नाच्न गाउन भनेपछि हुरुक्कै गाउँभरिका सबै मान्छे बोलाएर रातभरि गाउनुहुन्थ्यो। त्रिबाबाले गर्दा अलिअलि मैले नि गाउन जानेको थिएँ।

0: यो त धेरै रिसाएछन् बोलेनन् खै
1: खै यति करलाण्डन नगाउने के हो गठे
2: मुहा बिराली छ क्या
3: हे के भनम खै

0: कति माया गर्छस् भनेपछि मन पग्लियो, आज माया भला जस्तो छ,
1: यहाँ कोही कोहीको माया बसिसक्यो।
2: हे मुना मदन पढाएछौ?

0: बाबाको माया बसी बस्दै भाउजू भन्नु पाइएला नि। भाउजू भाउजू
1: भाउजू भाउजू भाउजू भाउजू भाउजू छोरा सबै गाउँले लगाएको छ
2: के भन्नुहुन्छ?
1: जाँदा जाँदै यस्तो चिठी छाएर
3: आमा म विशेष कारणले गाउँ छोडेर जाँदैछु तर म

छु आमा बाबाको सपना पुरा गरेर फर्किन्छु मलाई पर्खे आई आमा मेरो माया नमरी आई म एक दिन अवश्य फर्किन्छु।

सधैँ भनेर कसरी अहिलेको एउटा रोजीको रोजीमा गीत गाउँदा गाउँदै झानिएको माया प्रेमले उचाएको कथा बाटो बोला माया बनेको रहेछ। अन्तिममा गएर चाहिँ अब कस्तो आउँछ त बोला माया भन्दै भन्ने कुरोमा पनि दर्शकहरूलाई चाहिँ आफूले क्युरियोसिटी बनाएर पुरै टिमको लागि चाहिँ धेरै धेरै कुरो थाहा पाउँछ।